0: दुनिया में हर देश का अपना एक राष्ट्रीय खेल है, शायद पाकिस्तान के मामले में ये तख्ता पलट है। अलग पहचान के नाम पर बने इस देश की अब पहचान ही तानाशाही, अफरा तफरी, चरमराता सिस्टम और कट्टरपंथी विचारधारा बन गई।
1: पाकिस्तानी कौम हर कुर्बानी के लिए तैयार है।
0: पीओजे के गुलाम जम्मू कश्मीर से लेकर बलूचिस्तान तक, बलूचिस्तान से खैबर पख्तूनख्वा तक, खैबर पख्तूनख्वा से पाकिस्तान के पंजाब तक और पंजाब से सिंध तक, हर जगह बवाल मचा हुआ है। इसी बीच अब इस्लामाबाद के हुकूमत के गलियारों में तख्ता पलट की आहट सुनाई दे रही। पाकिस्तान के आर्मी चीफ आसिम मुनीर और गृह मंत्री मोहसिन नकवी मिलकर शहबाज शरीफ की सरकार की जड़ें खोदने में लगे हैं। उनके बयान तो इसी ओर इशारा कर रहे हैं।
2: आप 10 साल बाद भी यहीं बैठे होंगे और इसी तरह तकरीर कर रहे होंगे और इसी तरह अपने मसले बयान कर रहे होंगे, इसने ऐसे का ऐसा रहना है, क्योंकि ये सिस्टम जिसके अंदर हम रह रहे हैं ये कोलैप्स कर चुका है, आप माने ना माने।
0: पाक गृह मंत्री मोहसिन नकवी, जो पाक आर्मी चीफ की दया पर इस मुकाम तक पहुंचे हैं, उनका मानना है कि पाकिस्तान का 70 साल पुराना सिस्टम सड़ चुका है।
3: और मैं प्राइम मिनिस्टर साहब से सिर्फ ये रिक्वेस्ट कर रही हूं कि थर्ड पार्टी वैल्यूएशन कराएं, तमाम मिनिस्ट्रीज की परफॉर्मेंस को उससे वैल्यूएट कराएं और जो रिजल्ट है वो पब्लिक के सामने होना चाहिए, ताकि सबको पता हो कि कौन सी मिनिस्ट्री कितना परफॉर्म कर रही है। और मैं आज भी समझता हूँ कि ये 80 साल से जो निजाम है वो तबाह है, बिकॉज अदरवाइज अगर निजाम चल रहा तो हम कहाँ से कहाँ पहुँच जाते हैं। मैंने गवर्नमेंट को बिल्कुल चार्जशीट नहीं किया, मैं गवर्नमेंट का हिस्सा, मैं अपने आप को बिल्कुल चार्जशीट नहीं करूँगा। बात यह है कि अगर आपके पास प्राइम मिनिस्टर है जो 14-16 घंटे काम करते हैं और ये बेहतर हो जाए चीजें, तो एक 1000 गुना बेहतर रिजल्ट आएगा। सब मुस्तकबिल बिल्कुल 5 साल पूरे करेंगे, शहबाज साहब 5 साल प्राइम मिनिस्टर रहेंगे, ये जो मर्जी कर लें, बयान में से जो मर्जी निकाल लें, सारा कुछ कर लें, लेकिन वो इंशाल्लाह ताला 5 साल वजीर आजम अपना टाइम पूरा करेंगे।
0: वहीं पाकिस्तान के रक्षा मंत्री खुलेआम हाइब्रिड मॉडल से पाकिस्तान चलाने की वकालत कर रहे हैं।
4: ये हाइब्रिड सिस्टम जो है ये चीजें पॉसिबल करेगा, ये मुमकिनात में ये चीजें हाइब्रिड सिस्टम के जरिए आएंगी। ये PMLN या मैं या शहबाज शरीफ या कोई बंदा इसको अकेला सॉल्व नहीं करेगा। ये हाइब्रिड सिस्टम की सक्सेस, द ग्रेटेस्ट सक्सेस जो होगी ये होगी कि इस मुल्क में एक रोबस्ट सिस्टम लोकल गवर्नमेंट का हो, इसमें जो है वो सूबे जो है वो मल्टीपल जो है उनकी मल्टीप्लाई करें, ज्यादा हो, 15 हो, 12 हो, 20 हो, जितने भी हो, ये तो कंसेंसस से होगा ना। ये एक्सरसाइज इमीडिएटली शुरू हो जानी चाहिए और ये 4-5 महीने के अंदर ये एक्सरसाइज जो है ना ये खत्म हो जानी चाहिए। फिर ये जो एक नया निजाम आएगा जिसके अंदर जो है लोकल गवर्नमेंट जो है वो भी अपना एक वेट रखेगी, प्रोविंशियल गवर्नमेंट्स जो है वो भी अपना वेट रखेंगे और एडमिनिस्ट्रेटिवली।
0: आजादी के नारों, चलती गोलियां, मारे जाते लोगों और इस सब के बीच तख्ता पलट का मंडराता खतरा। लेकिन इससे भी ज्यादा खतरनाक पाकिस्तान के अंदरूनी हालात हैं। पूरा पाकिस्तान इस वक्त अंदर ही अंदर जल रहा है या पाक फौज के द्वारा जलाया जा रहा है। नफरत की पहचान से पैदा हुआ ये मुल्क एक फेल्ड स्टेट बनने की राह पर है। पाकिस्तान का हर सूबा जल रहा है। पंजाब सूबे में पूर्व प्रधानमंत्री इमरान खान को रिहा कराने के लिए समर्थकों की पुलिस और फौज से भीषण जंग छिड़ी हुई। बलूचिस्तान प्रांत में आजादी का सशस्त्र रण छिड़ा हुआ है। बलूच लोगों ने कई इलाकों पर कब्जा कर लिया है और पाकिस्तानी सेना को खदेड़ रहे हैं। खैबर पख्तूनख्वा में TTP पाकिस्तान फौज पर सिलसिलेवार हमलों को अंजाम दे रही है। सिंध, जहां पाकिस्तान की आर्थिक राजधानी है, वहां भी महंगाई ने भुखमरी के हालात पैदा कर दिए हैं। पाक के गृह मंत्री और रक्षा मंत्री के बयान बता रहे हैं कि पाक आर्मी के बूटों के नीचे हुकूमत का चेहरा है, लेकिन आसिम मुनीर के लिए सबसे बड़ा सिरदर्द अब भी इमरान खान ही है। इमरान की पार्टी PTI ने अब हुकूमत के खिलाफ आर पार की लड़ाई का मन बना लिया है।
5: मेरे नौजवानों, میرے نوجوانوں، آج نوجوانوں اس کو آپ کی ضرورت ہے، تیار ہو، تیار ہو، تیار ہو، تو انشاءاللہ تعالی 27 ستمبر کو اسلام آباد کا رخ کریں گے۔
0: لیکن 27 ستمبر کی تاریخ پر عمران خان کا پریوار ہی ناراض ہو گیا۔ کارن بتایا گیا کہ عمران خان کو جان بوجھ کر جیل میں رکھنے کی سازش ہو رہی ہے۔
6: میں تو فون پہ یہی دیکھ رہی،
7: 27 ستمبر کی ڈیٹ دی گئی، اس پر کیا کہیں گے؟
8: ٹھیک بات،
6: عمران خان انتظار کر رہے
7: ہیں،
6: عمران خان کو انتظار کر رہا ہے نا، اور اس کی ہمیں تو خود ہی سمجھ آئی۔
9: آپ سے میڈم کوئی مشاورت نہیں کی گئی تھی اس حوالے سے؟
6: نہیں، ڈسکس کرتے
8: ہیں جی۔
0: ایک طرف سڑکوں پر سمرتھکوں کا خون بہ رہا ہے، دوسری طرف دیش کا گرہ منتری خود ٹی وی پر آ کر قبول کر رہا ہے کہ سسٹم سڑ چکا ہے، تو یہ مان لینے میں کوئی شک نہیں بچتا کہ اس ناکام ملک کی الٹی گنتی اب شروع ہو چکی ہے۔ پی او جے کے میں جو حالات ہیں اس پر بات چیت کرنے کے لیے ہمارے ساتھ ہمارے سہیوگی اشرف وانی اس سمے جڑ رہے ہیں۔ اشرف، وہاں جو پردرشن چل رہے ہیں وہ اتنے دنوں سے ہم دیکھ رہے ہیں، وہاں پر کیسے دمن اس کا کیا جا رہا ہے وہ ہم دیکھ رہے ہیں، پر پردرشن سے جو حالات پیدا ہوئے ہیں اور اس کو دبانے کے لیے جس طرح سے پاکستان نے بربرتا سے کارروائی کی ہے، اسے کیا صرف قانون ویوستھا کا سنکٹ مانا جائے یا پاکستان کے بھیتر جو راجنیتک اور سرکشا سنکٹ گہرا رہا ہے اسے بھی ہم دیکھیں؟ اشرف،
10: بالکل شویتا، دراصل گہراتا راجنیتک اور سرکشا سنکٹ ہے پاکستان کے لیے۔ کہیں سے بائی ہوکار کروک انہوں نے وہاں پر پاکستانی قبضے والے کشمیر میں چناؤ تو کرا لیے، لیکن جس انداز سے ان چناؤں کا بہشکار نہ صرف جموں کشمیر عوامی ایکشن کمیٹی جو کہ پاک ادھکرت کشمیر میں کچھ ہی مہینے پہلے ایک سموہ بنا ہے اس نے اس کا بہشکار کیا، ہنسا ہوئی، اور ساتھ ہی ساتھ پرمکھ جو راجنیتک دل پی ٹی آئی یعنی پاکستان تحریک انصاف جو عمران خان کی پارٹی ہے اس نے بھی اس چناؤ سے بہشکار کیا تھا، لیکن اس سے زیادہ جو ہے راجنیتک سنکٹ سے زیادہ سرکشا کا سنکٹ اس لیے ہے کیونکہ نینتر ریکھا سے پورا پاکستانی قبضے والا کشمیر جو ہے وہ پڑتا ہے۔
0: پر اشرف، ایک اور چیز، اتنے دنوں سے پاکستان میں جو کچھ چل رہا ہے اس کے اویدھ قبضے والے جموں کشمیر میں جو کچھ چل رہا ہے، اول تو وہ ایک کوشش کرتا تھا کہ خبریں باہر نہیں نکلیں، لیکن اب اس سے کنٹرول ہی نہیں ہو رہا، بے قابو ہو رہی ہے استھتی وہاں پر، تو پاکستان کیا چاہتا ہے؟ کیا وہ اپنی شکتی کا استعمال کر کے ورودھ کی ہر آواز کو دبائے گا، یا پی او جے کے علاقوں میں اپنا نینترن وہ ہر قیمت پر بنائے رکھنا چاہتا ہے اور اسی کی وجہ سے اسے یہ سب کرنا پڑ رہا ہے؟
10: بالکل شویتا، دراصل یہ کہیں نہ کہیں کافی مجبوری ہے پاکستان کے لیے کہ وہ سرکشا کے اعتبار سے پاکستانی قبضے والے کشمیر پر اپنی گرفت بنائے رکھے، یعنی اپنی سرکشا ویوستھا وہاں پر مضبوط رکھے، کیونکہ جیسے میں نے آپ کو کہا کہ نینترن ریکھا پوری طرح سے جو بھارت سے لگتی ہے وہ ہی ایک راستہ ہے نہ صرف جموں کشمیر میں اور دیش میں آتنکواد پھیلانے کے لیے پاکستان کو، بلکہ ساتھ ہی ساتھ ان کو بھی یہ پتا ہے کہ خاص طور سے اگر ہم آپریشن سندور کی بات کریں وہیں پر جو ہے لائن آف کنٹرول پر ہی پاکستانی سینا کو جو ہے سب سے بڑے حملوں کا جو ہے جھیلنا پڑا تھا جو آپریشن سندور کے دوران بھارتی سینا کی طرف سے کیے گئے تھے، تو وہاں پر تو ہمیشہ ان کی سینا اور سرکشا کی چوکسی رہتی ہے، لیکن اس میں سب سے بڑی دقت یہ ہوگی کہ اگر پاکستانی قبضے والے کشمیر کے لوگ سینا کے خلاف ہوتے ہیں یا جس انداز سے انہوں نے آندولن کے دوران بھارت سے سمرتھن مانگا تھا، بھارت کی مدد مانگی تھی اور یہاں تک کہ آروپ بھی لگایا تھا پاکستان نے کہ بھارت اس آندولن کو ہوا دے رہا ہے، فنڈنگ کر رہا ہے، لیکن سرکشا کے اعتبار سے کافی مضبوط ہے یہ اگر ہم کہیں پاکستانی قبضے والا کشمیر پاکستانی سینا اور سرکار کے لیے، کیونکہ اسی پر پاکستان کی چاہے راجنیتی ہو چاہے پاکستان کی سرکشا ہو اسی کشمیر کے نام پر وہاں پر چلتی ہے، اور وہ نہیں چاہیں گے کہ پاکستانی قبضے والے کشمیر میں پاکستانی سینا کے خلاف یا سرکار کے خلاف اس طرح کا بڑا آندولن چلے۔
0: اچھا، بہت انٹرسٹنگ بھی ہے کہ وہی پاکستان ہے جس نے، ہم نے دیکھا کہ بالاکوٹ کے بعد وہ ودیشی پترکاروں کو وہاں پر لے کر گیا تاکہ وہ ایک نیریٹو بنا سکے، حالانکہ وہ آدھا ادھورا اور پرایوجت نیریٹو تھا، لیکن اب ودیشی پترکاروں کے لیے اس نے این او سی انیواریا کر دیا ہے۔ ایسے سمے پر اس نے یہ کیوں کیا، کیا وجہ آپ دیکھ رہے ہیں اشرف اس کے پیچھے، اور پاکستان میں پریس کی آزادی پر بڑھتے دباؤ کا سنکیت ہے؟
10: بالکل شویتا، دراصل جس انداز سے پاکستانی قبضے والے کشمیر میں جو بڑا ہنسک آندولن پچھلے کئی ہفتوں سے اور خاص طور سے پچھلے کئی مہینوں سے چل رہا ہے، اس میں جس انداز سے لوگ مارے گئے اور اس کے بعد لوگوں کے ساتھ بربرتا ہوئی، وہ کہیں نہ کہیں جو ہے پاکستان چاہتا تھا کہ وہ انتراشٹریہ میڈیا پر وہ تصویریں نہ آئے، وہ بات نہ آئے، لیکن ایک انتراشٹریہ نیٹورک الجزیرہ نے پاکستانی قبضے والے کشمیر کی ہنسا اور وہاں کی مارداڑ کی تصویریں جو ہیں وہ نہ صرف ٹیلی ویژن پہ دکھائی بلکہ ساتھ ہی ساتھ اپنے ویب سائٹس پہ جو کہ کافی لوک پریہ ہے پورے ویسٹ ایشیا اور ساؤتھ ایشیا میں ان کو دکھایا، اس سے کہیں نہ کہیں فضیحت پاکستان کی ہوئی اور اس پر جو ہے اس رپورٹ کو دیکھ کر انتراشٹریہ مانو ادھیکار کے جو سنگٹھن ہیں انہوں نے سوال پاکستانی سینا اور پاکستانی پولیس اور سرکار پر کھڑے کیے۔ یہی کارن ہے کہ اس کے بعد جو ہے اب این او سی جو ہے انتراشٹریہ پترکاروں کو پاکستان میں حاصل کرنی ہوگی۔
11: بہت شکریہ اشرف وانی اس پوری جانکاری کے لیے۔ ایک بریک کے لیے ہم یہاں پر رک رہے ہیں، بریک کے بعد ایران لیے چلیں گے، آپ کو دکھائیں گے وہاں کیوں شروع ہو چکی ہے اندرونی کلہ۔ آپ بنے رہیے وار روم میں، دیکھتے رہیے آج تک۔